0: सकते हो कमालों ने किया। तो मैं कहती हूँ कि मेरी किताबें जो है वो मेरे लिए, कोई ये नहीं कि मैंने लोगों की लेकर अपने नाम से लिखवाई हैं, ये मेरा जेन्युइन काम है, ये मेरा खूने जिगर है, ये मेरे तजुर्बात मुशाहिदात अल्लाह की अता इसमें सब कुछ शामिल है। मेरा नातिया कलाम मेरे सीने पर रखकर मेरे हाथ में देना, और मेरी बाकी किताबें आइंदा भी जितनी आए उसकी एक एक कॉपी जरूर मेरी कब्र में मेरे साथ मेरे दाएं बाएं पहलू में रखना, क्योंकि अल्लाह जब मुझसे ये पूछता है वो जानता है सब कुछ, लेकिन मेरे इत्मीनान के लिए इसको मेरे साथ जरूर दफन करना, ये मेरा काम है परवरदिगार, जो तूने मुझे दिया उसमें से कलम की लड़ाई में मैं ये लड़के आई, इससे ज्यादा मुझे कुछ नहीं आता था, तू
1: कलम
0: मुझे
1: की
0: माफ
1: लड़ाई
0: करना।
1: मुमताज़ साहबा के, आपने देखा कि यहाँ जिन ममालिक में हम लोग रहते हैं, यहाँ के अस्पताल ज़िम्मेदार होते हैं, हमारा इलाज जो है वो फ्री होता है, कि कैंसर एक मूजी मर्ज है, यहाँ भी बहुत सारे लोगों को ये मूजी मर्ज लगी होती है लेकिन इलाज होता है, सेहतयाब भी लोग हो जाते हैं लेकिन मूजी मर्ज है। इसी तरह पाकिस्तान में भी ये मूजी मर्ज फैलता जा रहा है। जो भी इसके लिए कोशिश करते हैं उनको सपोर्ट करना चाहिए, उनकी हौसला अफजाई करनी चाहिए, लेकिन ये लोग जब इकतदार में आते हैं तो इस तरह के अस्पताल खुद क्यों नहीं बनाते?
0: बात ये ना कि अपने पल्ले से क्यों बनाए, वो मैंने कहा ना कि नेकी भी कारोबार समझ के करनी है ना, ये वो काम करेंगे ना जो लेबल मेरा होना चाहिए, पैसा सारी कौम ने दे दिया ठीक है ना, चाहे एक एक रुपया मान लें आप, जब वो एक एक रुपये पर सारी चीज तैयार हो गई तो उस पर उसको कौमी हॉस्पिटल लिखना चाहिए ना, कौमी अस्पताल या अवाम का हॉस्पिटल लिखना चाहिए, लेकिन वहां लोग अपने अम्मा का अब्बा का बेटे का बेटी का नाम चिपका देते हैं, ये उनके लिए यादगार, अरे यादगारें अपनी जेब से बनती हैं भैया, यादगारें लोगों के पैसे से नहीं बनती हैं, इस कौम को ये बात कौन समझाए, पढ़े लिखे लोग जो कहते हैं मैं यहां से पढ़ा वहां से पढ़ा, आपको इतनी बात नहीं समझ आई, अगर एक चीज जिस पर मैंने मेहनत नहीं की, मैंने उसको पैसे को कमाया नहीं है, वो पैसा मेरी जानिब से कैसे लग सकता है, मैं अपनी माँ के नाम पर एक अगर ट्रस्ट बनाती हूँ ना तो उसमें मैं अपनी जानिब से कोशिश करके जो मेरी अपनी कोई जायदाद है कोई आमदनी है कोई किराए हैं मैं वक्फे में डाल दूं कि भाई ये पैसा यहाँ जाना चाहिए, लोगों की मदद होती रहे, उसके बाद कोई अपनी खुशी से डालता है उसमें अखराजात में आसानी के लिए जरूर डाले, लेकिन बनाया मैंने है उसके बीच में मेन खर्चा मेरा है, मलकियत मेरी इसलिए थी कि मैंने उसको डाला अल्लाह के नाम के लिए लोगों के लिए वक्फ किया, हमारे यहाँ पैसा लोगों का होता है और मजे अवाम करते हैं लीडर्स करते हैं और उसके बाद क्या होता है उसी पैसे के जरिए पूरा पूरा कुंबा पल रहा होता है, पूरा कुंबा अरबपति हो गया होता है, अरे आपने तो मौत के साथ जिंदगी की एक लड़ाई थी उसके नाम पर पैसा इकट्ठा किया, आपके बहन भाई अरबपति कैसे हो गए, सोचिए जितने कैंसर अस्पताल बने हैं इसमें सारा अमला अपने घर के ही डॉक्टर्स भरे हैं रिश्तेदार भरे हैं, उसके बाद हर एक का बैंक अकाउंट उस दिन का चेक करें जब वो आया था और आज का चेक करें तो आपको पता चलेगा इनकी तो कोई यानी एक हिसाब किताब की अकाउंटेबिलिटी है ही नहीं, ये तो जिसका जो दिल करता है ये उसमें से निचोड़ता जा रहा है, बहती गंगा है जो आता है हाथ धो के निकल जाता है, क्योंकि उसे पता है मैं तो किसी को हिसाब किताब क्यों दूं, मेरी तो मूंछ का बाल है, अगर कोई मुझसे पूछे भैया हिसाब दो लोगों का पैसा, तुम्हें तो अल्लाह को भी हिसाब देना है तुम्हें दुनिया में भी हिसाब देना है, अकाउंटेबल किया गया है तुम्हें, मुफ्त में नहीं होता, आप मुझे 10 रुपए दें तो मैं पाबंद हूं ना कि 10 रुपए में से मैंने कितने की क्या चीज खरीदी है, ये तो नहीं होता कि नहीं भैया मेरे को पर्ची कोई नहीं और रसीदा कटो तो सारे रसीदा कटो भाई, ये किसी एक के लिए या एक काम के लिए नहीं होता, रसीदा कटो तुसी सारे, आप जिस जिस महकमे में हैं जिस जिस जगह पर है जिस काम पर आपके हाथ से मेहनत नहीं हुई आपकी जायदाद खर्च नहीं हुई आपका कुछ नहीं, वो काम आप पर हराम है, वो रिस्क आप पर हराम है, और हर बंदा हराम खाकर कहता है औलाद चंगी नहीं निकली, लानत है उस रिस्क पर जो आपने उनको खिलाया था, हराम कमाया ना चाहे आपने रेड़ी पे बैठ के कमाया चाहे आपने सदारत की कुर्सी पे बैठकर कमाया, हराम कमाया है तो वो हराम की तरफ ही जाएगा, ये अल्लाह का फैसला है, इसे आप चैलेंज नहीं कर सकते।
1: मुमताज़ मलिक साहिबा, अगर आप माइंड ना करें तो मेरे आखिरी दो सवाल हैं। तो आपको पागल शायरा कहा जाए तो ज्यादा बेहतर है या बागी शायरा कहा जाए तो बेहतर है?
0: हाँ नहीं मैं बागी, वैसे मेरे पास हर मौजू है जो मुझे बागी शायरा कहेगा ना तो मेरा ख्याल है कि वो खुद गधा होगा, इसलिए कि उसने फिर मुझे पढ़ा ही नहीं, क्योंकि मेरे पास उम्मीद भी है, अगर मैं ना उम्मीद होती और मैं पागल होती तो मैं वैसे ही चिल्ला चिल्ला के लोगों को सिर्फ नेगेटिविटी की तरफ लेके जाती,
1: मेरा मतलब है
0: मेरे
1: आप
0: कलाम
1: इतना
0: में
1: सच क्यों बोलती हैं इस जमाने में?
0: ये पता नहीं ये पैदाइशी ना कुछ मेरे में डिफेक्ट है, کہتے ہیں نا پیدائشی خرابیاں خامیاں تو یہ وہ چیز ہے جو میں اللہ سے دعا کرتی ہوں. کسی نے بڑا اچھا مصرع کہا تھا کہ پروردگار مجھے بھی منافق کر دے تھوڑا سا, کیونکہ تھوڑے تھوڑے سے منافق تو سبھی ہوتے ہیں, تو تھوڑا سا مجھے بھی کر دے اگر تجھے پسند ہے تو. میں یقین کیجیے میں نے بڑی بار دعا کی, یا اللہ لوگ مجھے کہتے ہیں نا کہ نہیں سچ نہ بولا کرو, اور میں نے واقعی سچ بول کے ہمیشہ نقصان اٹھایا ہے. میں عادت سے یا فطرت سے مجبور ہوں, مجھے میرے ماں باپ نے جو آدھا سبق دیا تھا اس نے مجھے ساری زندگی اسی طرح سے پتھر کھلائے ہیں کہ میں کہتی تھی کہ امی نے ابو جی نے یہ تو کہہ دیا سچ بولو, آگے یہ کہنا بھول گئے تھے جو میں اب اپنے بچوں کو کہتی ہوں, بیٹا سچ ضرور بولو, موقع محل وقت حالات دیکھ کر جہاں دیکھو. بقول حضرت علی کرم اللہ وجہ کے, آوازیں اونچی ہیں شور زیادہ ہے اور نہ سمجھی ہے تو وہاں پہ خاموشی اختیار کرو. دلائل کی کمی ہے نا, وہاں کوئی سننے والا نہیں ہے, تو خاموشی اختیار کرو اپنے فیصلے کو. جھوٹ بھی نہ بولو لیکن اپنے فیصلے کو وقت پہ چھوڑ دو, اپنی بات وہاں چھوڑ کر کہ میرا پوائنٹ یہ ہے, اسے وقت ثابت کرے گا. اور اکثر آپ نے دیکھا سچ بولنے والے اکٹھے ہوتے ہیں, اسی لیے جمہوریت سب سے بڑی, میں کہتی ہوں سب سے بڑا برا نظام ہی جمہوریت کا ہے, جس میں گدھا اور گھوڑا ایک جیسا ووٹ دے رہا ہے. ایک آدمی جس کو الف سے بے کا پتا نہیں ہے, ایک آدمی جس نے اس چیز میں ساری زندگی گزار دی ہے, وہ آ کر ایک پلیٹ فارم پہ ایک جتنا ایک برابر قیمت کا جب ووٹ ڈال رہا ہے, آپ سوچیں کہ اس ملک کے ساتھ اس سے بڑا ظلم کیا ہوگا. آپ کو ککھ پتا نہیں ہے لیکن آپ ایک سب سے بڑے جاننے والے کے لیے اس کے برابر کا ووٹ کاسٹ کر رہے ہیں. جمہوریت ہے, جمہوریت زندگی کے ساتھ سب سے بڑی دشمنی کا نام ہے. لوگوں کی تعداد زیادہ ہو جانے کا مطلب یہ ہرگز نہیں ہے کہ ان میں عقل بھی اتنی ہے. وہاں پہ رنگ رنگ کے لوگ ہوں گے, رنگ رنگ کی سوچ ہوگی. آپ کو کس بات کے لیے رائے چاہیے, آپ کو اس نوعیت کے لوگوں کو چننا پڑے گا, اس تعلیمی معیار کو یا اس حیثیت کے لوگوں کو چننا پڑے گا کہ وہ لوگ اس بارے میں ووٹ کر سکیں کہ اس ملک کو یا اس نظام کو یا کسی بھی سسٹم کو کیسے چلانا ہے. تو مجھے آپ پاگل کہیں یا باغی کہیں لیکن میں بہت پر امید ہوں. 28 سال سے بغیر کسی حاصل وصول کے اپنے میاں کی کمائی پر, تھوڑی ہو زیادہ ہو, اپنا گھر چلانے والی, 3 بچے پالنے والی, اور الحمدللہ ماشاءاللہ ماسٹرز کیا انہوں نے, اچھی جگہ پہ جابز کر رہے ہیں, اپنے پیروں پہ کھڑے ہیں الحمدللہ. اور آج تک تو میں یہ کہتی ہوں کہ کوئی یہ نہیں کہہ سکتا کہ ان میں یہ والی برائی ہے یا عیب ہے, جو میں ان کو تربیت کا زمانہ تھا کر سکتی تھی, اب تو ماشاءاللہ وہ انڈیپینڈنٹ اچھی زندگیاں گزار رہے ہیں. میں سمجھتی ہوں میں بہت پر امید شاعرہ ہوں. میں سچ اس لیے نہیں لکھتی کہ مجھے اپنے لوگوں میں عیب ڈالنا ہے, میں وہ ہوں جس کو اپنے ملک سے حد سے زیادہ پیار ہے, اپنے لوگوں سے پیار ہے. اور جب آپ کو کسی سے پیار ہوتا ہے نا تو آپ کہتے ہیں اس میں کوئی برائی نہ ہو, اس کا ہر عیب چن چن کر نکال دو, اس کی ہر غلطی کو نکالو, اس کو صاف ستھرا کرو. جب میرے ساتھ کوئی دوسری کمیونٹی, جب کوئی دوسرے ملک کا شخص بات کرے نا, یا دوسرے مذہب کا بات کرے, تو وہ تعریف کرے, واہ تمہاری کمیونٹی کی کیا بات ہے, واہ تمہارے لوگ کتنے اچھے ہیں, اس امید کے اوپر میں وہ ایپ نکالتی ہوں. کہتے نا گھر سے چانٹا پڑے اتنی تکلیف نہیں دیتا, جب باہر والا چانٹا مارتا نا بڑی درد ہوتی ہے, پھر بہت دکھتی ہے. میں اس دکھن سے, اس چوٹ سے بچانے کے لیے میں اپنے معاشرے کا آپریشن کہہ لیں یا صفایا کہہ لیں یا کلین اپ کہہ لیں, یہ میں خود کرتی ہوں. میں نے یہ جھاڑو خود اٹھا رکھی ہے. آپ مجھے جمع دار نہیں کہہ سکتے ہیں اپنے معاشرے کی, کہ میں اس کے گند کو صاف کرنے کی کوشش کرتی ہوں, کھل کر بولتی ہوں. ٹک ٹاک کے اوپر میرے جتنے بھی اس وقت کالمز آتے ہیں, وائس کالمز ہیں, ضرور سنیے. میں ٹیبو موضوعات کو اٹھاتی ہوں, میں چاہتی ہوں کہ ہماری کمیونٹی میں ان پہ بات ہونی چاہیے اور برائی کو برائی سمجھیں. میں گند کو صاف کرنے کے لیے, اب گند کو میں گند ہی نہ کہوں تو میں صاف کس کو کروں گی, میں کیا کہوں آ کر کہ میں جناب سنگے مرمر کے اوپر جھاڑو لگا رہی ہوں, ایسے تو نہیں ہوتا نا, تو آلریڈی صاف ہے. اگر آپ نے سنگے مرمر پہ بھی کچرا پھینک دیا, کالک پھینک دیا, میں اس کو رگڑ رہی ہوں, میں اس کو صاف کر رہی ہوں کہ میرا معاشرہ, میں دنیا سے جاتے جاتے, اب ہم واپسی کے زمانے میں ہے نا, 50 سال سے اوپر ہو گیا, آپ واپسی کے سفر پہ ہوتے ہیں. میں جب تک زندہ ہوں, جب تک میری زبان, میرا قلم, میرے ہوش حواس میرے ساتھ ہیں, اللہ تعالیٰ ہم سب کو چلتا پھرتا رکھے, اور چلتے پھرتے ہی بغیر کسی بیڈ پہ پڑے بیڈ کی بیماری دیے, اللہ تعالیٰ ہمیں اپنے پاس عزت کے ساتھ بلائے, ایمان کے ساتھ بلائے, کہ یہ ایک ذمہ داری شاید اللہ نے میرے حصے میں لکھی ہے اور میں وہ خوش نصیب ہوں मुझे वो भरे पेट सुलाता है, मैं एक कमाई, मैंने कहा ना मैं बहुत, मैं वो नहीं हूँ जो ब्रांड पहन पहन के पागल हो जाती है, फलाना जनाब फलाने पार्लरों पे जाना है फलानी, मैंने अपनी जिंदगी में ब्रांड्स नहीं पाले इसलिए मैं बहुत मुतमईन हूँ अल्हम्दुलिल्लाह। मैं यहाँ पे कहती हूँ मैं सबसे सस्ते कपड़े पहनती हूँ, इसलिए नहीं कि मैं अफोर्ड नहीं कर सकती, इसलिए कि मैं कहती हूँ, वो किसी ने बड़ी अच्छी बात की थी ना कि घड़ी अगर मैंने 1 करोड़ की बांधी है वो भी मुझे वक्त बताती है, और घड़ी अगर मैं 100 रुपए की बांधता हूँ तो भी वो वक्त ही बताती है। जब मुझे ये बात समझ आई तो मैंने अपना माल खैरात कर दिया। यानी एक बहुत बड़ा आदमी जिसने ये बात की कि मुझे ये बात बड़ी देर से समझ आई कि मैं 5 रुपए की शर्ट पहन के फिर रहा हूं, वो भी मेरा वजन ढांपती है, और अगर मैं 5,000 की पहन के, $5,000 की पहन के फिर रहा हूं, उसे भी मेरा वजन ही ढांपना है ना। तो मैं इतना पैसा किसी और जगह किसी ऐसे काम में जो कि मेरे लिए सदका जारिया बन सकता है खर्च करके मुतमईन अच्छी नींद सो सकता हूँ, तो मैं क्यों अपने जिस्म पे लाद लाद की अपने लिए पागल हो रहा हूँ, घड़ी इतने की, ये मेरा परफ्यूम इतने का, ये मेरा जोड़ा इतने का, ये सब घटिया बातें, ये सब आरजी बातें हैं। मिट्टी में मेरा बदन जाना है, मेरे बदन को अंदर जो रूह निकाली जाएगी ना, उस रूह को इतना पाकीजा होना चाहिए कि जब वो फरिश्तों के आगे खड़ी हो तो वो खुशी से कह सके लब्बैक अल्लाहुम्मा लब्बैक, परवरदिगार जो तूने मेरे जिम्मे काम लगाए थे कोशिश की है कि उसको पूरा कर सकूं। हो सकता है बड़ी जगह कोताहियां हुई होंगी, सुस्ती हुई होगी, कमी भी हुई होगी, लेकिन जितनी भी मेरी समझ थी, अकल जो तूने मुझे दी, जितनी मेरे अंदर थी समझ बूझ, मैंने उतना किया, अल्लाह उसे कबूल कर ले तो बस राजा भाई जिंदगी यहीं
1: आपका
0: तक
1: बहुत
0: बोले।
1: शुक्रिया मुमताज़ साहिबा, आपने बड़ी तफसील से गुफ्तगू की, हमें बड़ा अच्छा फिक्र लगा कि मैं वो हूँ जो मैं हूँ। और उसके बाद माशाल्लाह आपकी अपनी जो शायरी की किताबें कुतुब भी आ चुकी हैं, बोलती भी बोल रहे हैं, अल्लाह ताला ने आपको ज़बान भी दी है, स्पीकिंग पावर भी दी है, वॉइस भी आपकी अच्छी है, तो आप कह रही हैं ना आपको जो एहसास कमतरी नहीं है, यही सबसे बड़ी आपकी जीत है। बाकी वो जो चेहरे हमें मिलते हैं ना यहाँ आते जाते हम देखते रहते हैं, वो कहते हैं जो हम हैं वो होते नहीं है, आपने कहा मैं वो हूँ जो मैं हूँ।
0: हाँ बिल्कुल बिल्कुल, मैं जो हूँ जेन्युइन हूँ, मैं जो बात करती हूँ दिल से करती हूँ, अगर मुझसे कोई गलती हो जाए कोताही हो जाए मैं भरे मजमे में हाथ भी बांध के सॉरी कर सकती हूँ, माजरत भी कर सकती हूँ, वो नहीं हूँ कि मजमे में किसी को जलील कर दो और कोने में वगैरह के पाँव पकड़ लो, नहीं मैं वो नहीं हूँ। मैं वो हूँ कि अगर कोई आप मुझे एहसास दिला दें और साबित करें कि नहीं मुमताज जी आपकी ये बात जो थी उससे मैं हर्ट हुआ हूँ या मुझे थोड़ा बुरा लगा है, तो मैं कहूंगी राजा भाई मैं 10 लाख के मजमे में खड़े होके कहूंगी कि राजा भाई माफ कर दीजिएगा, फलानी बात का ये मतलब नहीं था, या मैं ये नहीं कहना चाह रही थी, अगर आपको दुख हुआ है तो मैं हाथ बांध के आपसे माफी चाहती हूँ, क्योंकि दुनिया में माजत बहुत आसान है, बहुत बेहतर है, बजाय कि ये बोझ लाद लाद कर आखिरत के मैदान में खड़ा होना। वो बोझ आप कभी ख्वाब में 1 मिनट के लिए सोचें कि आप दुनिया से जा चुके हैं और आप वहां खड़े होकर हिसाब दे रही, ये बहुत मुश्किल काम है, ये सोचते ही आपको अकल आ जाएगी। इसलिए मुझे दुनिया की माजरत कबूल है, मैं जेन्युइन हूं जो हूं जैसी हूं, मेरा जितना काम है ये मेरा अपना है, इसमें किसी की कोई फंडिंग शामिल नहीं है, मैंने आज तक जो किया किसी की फंडिंग के बगैर 2018 से माशाल्लाह हमारी 12 अप्रैल 2018 से राहे द फ्रांस की तंजीम मैं यहाँ पे चला रही हूँ, मेरे साथ मेरी दोस्त है नायब सदर हमारे साथ हैं, सॉरी शमीम खान साहिबा हैं, फिर उसके बाद हमारी ऑर्गेनाइजर हैं हमारे साथ रुई बानो साहिबा, तब से जुड़े हुए हैं हम लोग, साथ साथ में मिलकर हम लोगों ने इस तंजीम का नाम रखा था, रजिस्टर तंजीम है यहाँ पर, लेकिन हमने मैरी से भी कभी कोई पैसा नहीं लिया, कोई देना नहीं लिया, अपने सर पर जितना काम किया, हमने किसी मर्द की जेब खाली नहीं कराई कि वो हमारी सरपरस्ती करे, बड़े अच्छे अच्छे बरादरान हैं जो कि कहते हैं कि हम आपको करते हैं, लेकिन हमने कहा नहीं जब तक हम कर सकते हैं ना हम खुद करेंगे, हाँ जब कभी जरूरत हुई तो आप सारे हमारे बहन भाई हैं जरूर हम आपको आवाज देंगे और ऑनर भी देंगे, लेकिन ये कि ये एक सच का सफर है और मुश्किल होता है, लेकिन मेरा ख्याल है नामुमकिन कुछ नहीं होता, अगर आप एक रास्ते पे अल्लाह का नाम लेके चलते हैं तो अल्लाह ताला बहुत सारे रास्ते पैदा करता है, आपको कंधे फलांगने की जरूरत नहीं होती है कि इसके कंधे से उसके कंधे पर छलांग लगाऊं उससे उसके, और अगर मैं बिजनेसमैन हूं मेरे पास बहुत पैसा है तो लिफाफे बना बना के और बड़े बड़े बुके और बड़े बड़े तोहफे तहाइफ के एक बंडल ले जाकर मैं अगले के मुंह पर ओहदा बांध दूं, कोई अवार्ड बांध दूं और मैं उसको अपना कुत्ता बना लूं कि कहूं ना मैं कहूं तो भोंको और मैं कहूं तो काटो, मैं किसी का कुत्ता नहीं हूं अल्हम्दुलिल्लाह, मैं काटती भी अपनी मर्जी से हूं और मैं भोंकती भी अपनी मर्जी से हूं, اسی لیے اگر کتا بننا ہے تو اللہ کے کتے بنو, جو اللہ تعالیٰ نے آپ کو بھونکنے اور کاٹنے کا جہاں جہاں حکم دیا نا, صرف اللہ کے کتے بنو گے تو عزت رہے گی دنیا اور آخرت میں بھی. لیکن اگر آپ دوسروں کی روٹی کے اوپر کہ میں ڈنر یہاں کر لوں گا, لنچ یہاں کر لوں گا, اور الفاظ اس کے میرے منہ میں ہوں گے اور میں بات کروں گی, نہیں نہیں چاہیے ایسا, نہ لنچ چاہیے نہ ڈنر, اس سے اچھا میں روزہ رکھ لوں. اگر کبھی ایسی بات آ جائے تو اس سے کتنا اچھا کہ میں روزہ رکھ لوں, میرا اللہ مجھ سے راضی رہے گا.
1: ممتاز صاحبہ آپ کا بہت بہت شکریہ, آپ نے ہمیں قیمتی ٹائم دیا, آپ کا لفظ بلفظ جو ہے وہ آن ایئر گیا, کوئی اس میں کانٹ چانٹ نہیں ہے, جیسا جو کچھ آپ نے کہا وہی کچھ نشر ہوا, انشاءاللہ آپ سے رابطہ رہے گا.
0: بہت شکریہ جناب, بہت عرصے کے بعد آپ سے بات ہوئی, اور ظاہر ہے میں بولنے والا بندہ ہوں, میرے پاس اتنے 28 سال میں اور بلکہ زندگی کے 50 سالوں کا اتنا تجربہ ہوتا ہے کہ مجھے کئی بار احساس ہوتا ہے میں نے اس کو بولنے نہیں دیا, لیکن میرے پاس اتنی باتیں اس لیے ہوتی ہیں, میں چاہتی ہوں کہ پتہ نہیں کون سی بات آخری ہوتی ہے, کون سی ملاقات آخری ہوتی ہے, تو جو کچھ کہیں کسی تک نہیں پہنچا وہ پیغام ضرور اگلے تک پہنچ جائے. میرے بولنے کی وجہ یہ نہیں کہ مجھے باتیں کرنے کا شوق ہونا, شوق میں لوگ چولے بھی مارتے ہیں, بڑی بڑی بونگیاں مارتے ہیں. میں کہیں بھی کسی بھی میرے انٹرویو میں آپ بونگیاں اور چولے نہیں دیکھیں گے, کوئی ٹو دی پوائنٹ کسی موضوع کے اوپر ایک نہ ایک پیغام ضرور ہوتا ہے آپ کے لیے, اگر آپ لوگوں کے کام آ جاتا ہے یا آپ لوگوں کی سمجھ تک
1: اصلاح کی شکل میں ہوتا ہے, آپ کا پیغام اصلاح کی شکل میں ہوتا ہے
0: بے شک, اگر وہ آپ کے دماغ کے دروازے کو کھٹکھٹا دیتا ہے تو میرا خیال ہے کہ میرا فرض ادا ہو جاتا ہے. میں بار بار کہتی ہوں میں عالمہ نہیں ہوں, فاضلہ نہیں ہوں, قاریہ نہیں ہوں, ہاں میں نے بہت ریڈنگ کی ہے, میں نے اسلامی اپنے پورے اسلامک سسٹم کو پڑھا ہوا ہے, سیرت النبی کے اوپر پڑھا ہوا ہے, لیکن میرے پاس باقاعدہ وہاں کی کوئی ڈگریاں نہیں ہیں, ڈپلومے نہیں ہیں, کیونکہ میں نے کسی باقاعدہ مذہبی ادارے جوائن کر کے یا یونیورسٹی کی ڈگری نہیں, لیکن میرے پاس مطالعہ ہے اور بے انتہا مطالعہ ہے. اس کے بعد پریکٹیکل لائف میں میں نے خود لوگوں کے اندر کام کیا ہے, مجھے یہ پتا ہے کہ عورت کی عزت کتنی نازک ہے لیکن عورت کتنی پاورفل ہے یہ بھی میں جانتی ہوں. اگر عورت اپنے آپ کو محفوظ رکھنا چاہتی ہے نا, اور عورت ایک سٹینڈ لے لیتی ہے کہ مجھے یہاں تک بات کرنی ہے, اس سے آگے نہیں کرنی ہے, میرے لیے سب بھائی ہیں بیٹے ہیں, نہ تو مجھے کہیں بات کرتے ہوئے کسی کے ساتھ لہرانے کی ضرورت ہے, تعلقات بنانے کی ضرورت ہے, نہ مجھے کسی کے پیسے چاہیے نہ ٹکٹ چاہیے. ہاں کوئی مجھے اگر ملک سے باہر بلائے گا تو وہ مجھے میرے لیے اتنا ہی 2-3 دن جو پروگرام ہے اس کا مجھے کہیں نہ کہیں قیام کا بھی دے گا اور مجھے ٹکٹ دے گا تو ضرور ان شاء اللہ ہم پروگرام میں شامل ہوں گے, لیکن اگر وہ صرف دوستیوں پہ اور ناز برداریوں پہ اور ان کے ساتھ کچھ تعلقات پہ کرے گا تو میرا یہ نہ تو مقصد ہے, نہ تو مجھے میاں ڈھونڈنا ہے, نہ مجھے کوئی بوائے فرینڈ ڈھونڈنا ہے, نہ مجھے کوئی یارانے ڈالنے ہیں. میں جہاں ہوں بہت خوش ہوں الحمدللہ, وہ ایک ہی شوہر کافی ہے, جو ایک ہی بات جو ہم نے کیا الحمدللہ بڑی اچھی زندگی گزری ہے, بچے بھی اچھے ہیں, مجھے پیسے کی مجبوری نہیں کہ میں کہیں جا نہیں سکتی, لیکن میں اپنے کاموں کے ٹائم میں وقت نکال کر اگر کہیں نکلتی ہوں تو پھر وہ دوسرا بندہ جو اتنا ریسپانسبل ہونا چاہیے جو آپ کو انوائٹ کر رہا ہے, اور سب میرے لیے بیٹے ہیں بھائی ہیں. اب تو زندگی میں کبھی کوئی سوچا ہی نہیں کہ اس کے علاوہ کوئی تعلق ہوتا بھی ہے یا کوئی ہو بھی سکتا ہے, اس لیے میں سب کے لیے بہت ساری دعائیں اور نیک خواہشات بھیجتی ہوں. جو بھی مجھے سن رہے ہیں آپ دنیا کے کسی بھی حصے میں ہیں, آپ پاکستانی ہیں یا آپ مسلمان ہیں, تو آپ اس بات کا خیال رکھیں کہ خواتین ہیں یا مرد ہیں, اپنے دین کو سمجھیں, مولویوں کے پیچھے نہ لگیں, عالموں کے پیچھے نہ لگیں. اس صدی کا عالم اور مولوی دونوں صرف جہنم میں لے کر جائے گا آپ کو, وہ صرف حلوے بانٹتے ہیں, حلوہ خریدنے کے لیے انہوں نے بہت ڈرامے بازیاں کی ہیں. دین کو مذاق نہ سمجھیں, قرآن پاک کا سادہ سا ترجمہ پڑھیں, وہ آپ کو بہت کچھ سمجھائے گا. قرآن معجزہ اسی لیے کہا جاتا ہے, جب آپ کھولتے ہو نا تو اللہ تعالیٰ آپ کے دماغ کی ذہن کی گرہیں بھی کھولتا ہے. اسی طرح سے سیرت النبی سب سے پرانی مستند سیرت النبی صرف صحیح بخاری صحیح مسلم, بس اس کے آگے آپ کسی کتاب تک مت جائیں. یہ سمپل سا ایک طریقہ کار ہے, اس کے ذریعے آپ اپنے دین کو خود پڑھیں, حقوق و فرائض کو پڑھیں. جو آپ کے ذہن سے یا عملی زندگی کی لاجک سے ٹکراتا ہے وہ ہمارا دین نہیں ہے, کیونکہ اللہ نے فرمایا اسلام دین فطرت ہے, سیتو یہ مکمل ہو گیا وہاں پر. فطرت سے ٹکرانے والی ہر چیز وہ آپ کا دین نہیں ہے, تو آپ یہ حلوہ خوروں کے پیچھے نہ لگیں, اپنے دین کو خود تھوڑا بہت پڑھیں. اگر آپ نے 2-4 جماعتیں پڑھی ہیں, آپ اردو پڑھنا جانتے ہیں نا, تو تب بھی آپ اپنا دین سمجھ سکتے ہیں, اور اپنی سیاست بازیوں میں یہ سوچیں کہ ملک کا فائدہ, किसी भी सियासी जमात को फॉलो करने से पहले मुल्क का फायदा, अवाम का फायदा देखे, जज्बाती नारों में ना बहें। कोई भी जमात हो, अलिफ बे पे कोई भी जमात हो, जज्बाती नारों में ना बहें, अमली जिंदगी में आए,
1: अमली जिंदगी में आए। मुमताज साहिबा, बड़ा आपसे दिल करता है बात करने का, वक्त इजाजत नहीं देता, और आज भी लगता है इतने सालों के बाद भी आपके अंदर जो है वो पाकिस्तान पाकिस्तान बना हुआ है।
0: अल्हम्दुलिल्लाह जी, पाकिस्तान कल भी जिंदाबाद था, आज भी जिंदाबाद है, और इंशाल्लाह आइंदा भी पाकिस्तान जिंदाबाद है। मैं कहती हूँ मेरा मुल्क है पाकिस्तान, यानी मतलब है पाक लोगों की सरजमीन। बस हमारी अवाम पाक हो जाए, हमारी अवाम को पाक बन के रहना आ जाए, और जो अवाम में सारे शामिल है, हमारे लीडर से लेकर अवाम तक, पाकिस्तानियों को अगर पाकिस्तान की समझ आ गई ना कि इस लफ्ज का मतलब क्या है। हम नारे लगाते पाकिस्तान का मतलब क्या, ला इला इल्लल्लाह, वो एक जज्बाती नारा है। पाकिस्तान का नाम रखने वाले ने सोचा था यहाँ पाक लोग रहा करेंगे, ये पाक लोगों की सरजमीन होगी। तो खुद को पाक करें, मैं अपने आप को पाक करूं तो पाकिस्तान जिंदाबाद। आज दुनिया में जहां पे पाकिस्तान बैरूनी तौर पर हैसियत में एक मजबूत जगह पे खड़ा है, वहां जरूरत है अपनी पाक फौज का भी साथ दें, उसके साथ शाना बशाना खड़े ले। जो लोग अपनी फौज के खिलाफ बात करते ना, फिलिस्तीन को देखें, वो जाकर बाकी ममालिक को देखें, शाम को देखें, दूसरे मुल्कों को देखकर सबक हासिल करें कि किस तरह से तबाही आपके दरवाजे पे खड़ी होती है जब आप अपनी फौज के बारे में मजाक करते हैं। और हमारे मुल्क को अल्लाह ताला सलामत रखे जनाब, मेरी बहुत सारी दुआएं। फ्रांस जिंदाबाद, पाकिस्तान पाइंदाबाद। मैं पाकिस्तान में पैदा हुई, पाकिस्तान की तकलीफों से मुझे तकलीफ होती है, लेकिन फ्रांस में मुझे जो इंसानी आजादी हासिल हुई, जो इज्जत, जो वकार मुझे इस मुल्क ने दिया, रोजगार दिया, कमाने के मौके दिए, वो आजादी दी कि रात के 2 बजे मैं अकेली सफर कर सकती हूँ, एक बॉर्डर से लेकर दूसरे बॉर्डर तक किसी ने कभी मुझे घूर कर नहीं देखा। अगर किसी ने देखा तो इतनी इज्जत से तारीफ की, और मुझे उनकी तारीफ अच्छा लगता है। ये नहीं पाकिस्तानियों की तरह घूम कर ठरंग झाड़ कर ओए होए माशाल्लाह इंशाल्लाह कितने चले हो, ये जो बकवास आप करते हैं ना, तो आपको ये नहीं पता होता कि आपकी अपनी माँ बहन बेटी घर से बाहर निकलने के काबिल नहीं रही, क्योंकि आप जिससे लफंगे बाहर उसका इस्तकबाल करने के लिए मौजूद हैं। अपने आप को अच्छा मर्द बनाइए। अल्लाह कहता है अच्छा मर्द कौन सा होता है, जो अपनी नजरें झुका लेता है। मैं सामने वाले को कहता हूँ फलानी औरत के कपड़े अच्छे नहीं, तो क्यों तुमने नजरें क्यों नहीं झुकाई, तुमने क्यों देखा उसको गौर से, यानी तुम तो खुद गंदे थे। तो इस तरह जनाब बस फ्रांस जिंदाबाद, जिसने मुझे सर उठा के जीने का हौसला दिया, बात करने के मौके दिए, और जब मेरा काम उनके सामने जाता है तो यकीन कीजिए जितनी इज्जत वो लोग मुझे देते हैं ना, हालांकि मैं अपनी कम्युनिटी में अपनी जुबान में काम करती हूँ, लेकिन जितनी वो इज्जत और ताजीम मुझे देते हैं, मैं उनका कोई नेमुल बदल उनको नहीं दे सकती सिवाय शुक्रिया का।
1: इंशाल्लाह आपका बहुत शुक्रिया, इंशाल्लाह दूसरे प्रोग्राम में फिर आप शामिल होंगे।
0: इंशाल्लाह अपना बहुत ख्याल रखिएगा, सबके लिए बहुत सी दुआएं, अल्लाह हाफिज।
1: सामान नाज़रीन, ये थी मुमताज़ मलिक साहिबा, जिनकी आपने बातें सुनी, शायरी की बातें सुनी, उनकी सोच को आपने देखा, बोल्ड बोलती हैं और अपनी मर्जी से काम करती हैं, कानून कायदे का एहतराम करती हैं, अपने मुल्क से उन्हें मोहब्बत है, जहाँ फ्रांस में रहती हैं, पाकिस्तान की जहाँ जाए पैदाइश है उस मुल्क की भी इज़्ज़त करती हैं, अपनी पाक फ़ौज की भी इज़्ज़त करती हैं, तो यही हमें दीन भी सिखाता है। तो समय नाज़रीन, हम चूँकि इंफॉर्मेशन के लिए प्रोग्राम पेश करते हैं, और हमारा किसी के साथ मुत्तफ़िक़ होना ज़रूरी नहीं है।
2: ये रेडियो आपकी आवाज़ है, इसको आपके सुनने के लिए बनाया गया है, आपकी समातों को तस्कीन देने के लिए। सो रेडियो आपकी आवाज़ सुनते रहिए, ताकि आप अपने मुल्क और अपनी ज़बान से जुड़े रहें।